0: It's 8 a.m. This time check is brought to you by
1: AGS Tubular Dikhai Kaam. AGS Tubular Battery. Dil ko hai aaram.
2: Azra behen, zara baat to suno. Hatu piche, bhago. Ahmed, hatu wahan se.
3: हादसे अचानक ही हुआ करते हैं, घबराए नहीं, समझदारी से काम लें। सबसे पहले कुत्ते के काटे जख्म को 20 मिनट तक साफ पानी और आम साबुन से धोएं। इसके बाद करीबी अस्पताल जाकर डॉक्टर की हिदायत के मुताबिक एंटी रेबीज वैक्सीन लगवाएं। करीबी एंटी रेबीज सेंटर की मालूमात के लिए 1122 पर राबिता करें। महकमा सेहत, हुकूमत सिंध।
4: HBL फ्रीडम अकाउंट के साथ अपने ख्वाबों और बिजनेस को दे आजादी की उड़ान। मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ अकाउंट खोले डिजिटली या विजिट करें अपनी करीबी HBL ब्रांच। HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
5: महराना देखभाल में फितरत परवान चढ़ती है। शॉबी सिंगल रेमेडीज मखसूस हर्बल फार्म्स और नबताती बागा से हासिल की जाती हैं, ताकि आपको ऐसा मयार मिले जिस पर आप मुकम्मल भरोसा कर सकें। डॉक्टर हमीद जनरल होम्यो और शॉबी जर्मनी के पाकिस्तान में 75 साल सिर्फ सेहतमंद पाकिस्तान के नाम।
6: MCB1 करंट अकाउंट, हर पाकिस्तानी का एक अकाउंट जो दे रहा है बैंकिंग की बेशुमार सहूलियात एक अकाउंट में, जैसे कि फ्री चेकबुक, free banker's check, free SMS alerts, free intercity transactions, free debit card aur bahut kuch. To aaj hi MCB One current account khulwaye aur behtareen services ka fayda uthaye. MCB Bank for life.
0: This program is brought to you by
1: AGS Tubular Dikhai Kaam. AGS Tubular Battery. Dil ko hai aaram.
7: And Cool King Hair Oil. Jaise chalta phirta AC.
4: And HBL Freedom Account. Jahan khwab, wahan HBL.
8: And jo chahe khareedo, paise aaram se de do. Ye lo by Just Cash.
4: And
8: live lighter. Have a weight management conversation with your doctor today.
4: And
9: Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja.
4: And
10: toofan hai har jeet ki pehchan hai.
4: And
8: Lifebuoy anti dandruff shampoo with yogurt and egg, 100% aage badho bina ruke.
4: And
6: MCB Bank for life.
4: And
8: hire kar naya no frost IoT refrigerator, twin inverter technology jisse mile maximum cooling aur energy saving. No frost, no worries.
11: بین الاقوامی سفر پر روانہ ہونے والے متوجہ ہوں، ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کی عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے ترغیب دیتے ہیں. یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے، لیکن حقیقت میں خطرناک جال ہے. منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں. یاد رکھیں، اگر آپ کے سامان سے منشیات برآمد ہوئیں تو قانوناً اس جرم کے ذمہ دار صرف آپ ہوں گے. خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے.
12: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
13: قدرت کا نظام توازن پر قائم ہے.
14: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے.
15: گھر کے افراد اور آمدن میں توازن
16: ہماری ذمہ داری ہے.
17: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں.
12: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
0: لائک اس آن facebook.com/fm247365.
18: FM 247 365.
19: FM 100. 31 साल FM 100 आपकी आवाज. अस्सलाम वालेकुम पाकिस्तान.
20: अस्सलाम वालेकुम पाकिस्तान.

0: इतना पीछे पीछे क्यों रहती हो?
1: आगे जाऊंगी तो सबको डैंड्रफ दिखेगा, सब मजाक उड़ाएंगे।
2: अब एग और योगर्ट के साथ तुम रहोगी आगे और डैंड्रफ रहे 100% पीछे।
1: सिर्फ मैल रहेगी आगे बस।
2: नया लाइफ बॉय एंटी डैंड्रफ शैम्पू, पहली बार एग एंड योगर्ट के साथ। अब बालों से 100% खुश्की जाए, आगे बढ़ने का कॉन्फिडेंस आए। लाइफ बॉय एंटी डैंड्रफ शैम्पू विथ योगर्ट एंड एग, 100% आगे बढ़ो बिना रुके।
3: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय आज ही हायर मिनी LED टीवी लाए और स्टेडियम का माहौल घर में बनाए।
4: Like us on facebook.com/FM247365.
5: FM247365. بین الاقوامی سفر پر روانہ ہونے والے متوجہ ہوں، ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کی عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے ترجیح۔ یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے لیکن حقیقت میں خطرناک جال ہے۔ منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں۔ یاد رکھیں، اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کے ذمہ دار صرف آپ ہوں گے۔ خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے۔
6: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
4: ایف ایم 100،
6: 31 سال ایف ایم 100 آپ کی آواز۔ السلام علیکم پاکستان،
4: السلام علیکم پاکستان، پاکستان۔

0: It's 12:45 PM. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja. Phoenix laga aur
1: bhul ja. Azra behan, zara baat to suno. Hatu bhi, bhago. Ahmed, hatu wahan se.
2: हादसे अचानक ही हुआ करते हैं, घबराए नहीं, समझदारी से काम लें। सबसे पहले कुत्ते के काटे जख्म को 20 मिनट तक साफ पानी और आम साबुन से धोएं। इसके बाद करीबी अस्पताल जाकर डॉक्टर की हिदायत के मुताबिक एंटी रेबीज वैक्सीन लगवाएं। करीबी एंटी रेबीज सेंटर की मालूमात के लिए 1122 पर राबिता करें। महकमा सेहत, हुकूमत सिंध।
3: पाकिस्तान समेत दुनिया भर में बहुत सी औरतों को माली, जिस्मानी, जहनी और जिनसी घरेलू तशद्दुद का सामना करना पड़ रहा है। चाहे आप किसी के शौहर, वालिद, भाई या बेटे हों, अपना स्ट्रेस और फिक्र को अपनी बीवी, बेटी, बहन या वालदा पर हरगिज ना निकाले। हुकूमत पाकिस्तान ने घरेलू तशद्दुद का निशाना बनने वाली औरतों के लिए खुसूसी हेल्पलाइन 1099 के साथ हेल्पलाइन 1099 ऐप का आगाज किया है, ताकि हमारे इदारे उनकी भरपूर मदद कर सकें। अगर आप या आपके जानने वाले घरेलू तशद्दुद का शिकार हैं, तो फौरी तौर पर हेल्पलाइन 1099 ऐप को गूगल प्ले स्टोर और एप्पल स्टोर से डाउनलोड करें। होम स्क्रीन पर अपना नाम, फोन नंबर और शनाख्ती कार्ड नंबर दर्ज करके साइन अप करें। हंगामी हालात की सूरत में जहां आपकी या किसी की जान खतरे में हो, लाल बटन का इस्तेमाल करें, जिससे मुतल्लिका इदारे आपकी मदद के लिए फौरी हरकत में आ जाएंगे। तफसीली शिकायत के लिए सब्स बटन का इस्तेमाल करें, जिसमें आप तहरीरी शिकायत के साथ वीडियो, तस्वीर और ऑडियो सबूत भी जमा कर सकते हैं। याद रखिए, घरेलू तशद्दुद कानूनन जुर्म है और हम सबको मिलकर इसे रोकना है। तशद्दुद से तहफ्फुज आपका हक है। वजारत इंसानी हुकूक, हुकूमत पाकिस्तान।
0: मुफाद आम्मा के लिए पैगाम हुकूमत पाकिस्तान और FM 100 कराची की जानिब से पेश किया गया।
4: 100 FM।
5: Hi friends, I'm Mikal Zulfikar, and today I'm not speaking to you as a public figure, but as someone who cares about your future. We all dream of success and happiness, but drugs are silently destroying our dreams, lives, and our families. The Anti-Narcotics Force, the ANF, is bravely fighting this battle, but they can't fight it alone. They need your help and ours. Let's fight this together. Say no to drugs, and let's stand together.
0: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
6: डेंगू एक खतरनाक बीमारी है जो मच्छर के काटने से फैलती है। सुबह सूरज निकलने के बाद और शाम सूरज गुरूब होने से पहले ये मच्छर आपको काट सकता है। अगर आपको अचानक तेज बुखार, शदीद सर दर्द, जिस्म और जोड़ों में दर्द, मतली या कमजोरी महसूस हो, तो फौरन डॉक्टर से रुजू करें। डेंगू का मच्छर साफ पानी में पैदा होता है, इसलिए घर और इर्द गिर्द कहीं भी पानी जमा न होने दें। पानी की टैंकियों को ढांप कर रखें, गमलों और कूलर का पानी बाकायदगी से तब्दील करें, लंबी आस्तीन वाले कपड़े पहनें, मच्छर मार स्प्रे और मच्छरदानी का इस्तेमाल करें। याद रखें, एहतियात ही डेंगू से बचाव का बेहतरीन तरीका है। डेंगू से बचाओ, आपकी एहतियात, आपकी हिफाजत।
0: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
7: पाकिस्तान में व्हाट्सएप हैकिंग के वाकयात में खतरनाक हद तक इजाफा हो चुका है। रोजाना आम शहरी, बुजुर्ग, खवातीन, तुलबा और कारोबार से वाबस्ता अफराद अपने व्हाट्सएप अकाउंट से महरूम हो रहे हैं। इस वीडियो में हम आपको दो अहम बातों पर रहनुमाई फराहम करेंगे। अगर आपका व्हाट्सएप हैक हो चुका है तो इसे वापस कैसे हासिल किया जा सकता है, और मुस्तकबिल में व्हाट्सएप को दोबारा हैक होने से कैसे महफूज रखा जा सकता है। आइए देखते हैं व्हाट्सएप हैक कैसे होता है। पाकिस्तान में आमतौर पर व्हाट्सएप हैकिंग के लिए इस्तेमाल किए जाने वाले तरीके। आपको व्हाट्सएप या किसी करने वाले के नाम से पैगाम आता है कि आपका अकाउंट वेरीफाई करना है, या ये 6 हिंसों का कोड भेज दे। बाज़ औकात ये पैगाम किसी दोस्त या रिश्तेदार के नंबर से आता है जिसका अकाउंट पहले ही से हैक हो चुका होता है। लोग लाइल्मी या जल्दी में 6 हिंसों का तस्दीकी कोड शेयर कर देते हैं। बस इसी एक गलती से हैकर आपके व्हाट्सएप का मुकम्मल कंट्रोल हासिल कर लेता है। याद रखें, व्हाट्सएप का तस्दीकी कोड कभी भी किसी के साथ शेयर नहीं किया जाता। ना व्हाट्सएप खुद मांगता है, ना कोई अदारा और ना कोई दोस्त। अगर आपका व्हाट्सएप हैक हो जाए तो फौरन क्या इकदाम उठाने चाहिए। اگر آپ کا واٹس ایپ ہیک ہو چکا ہے تو گھبرائے نہیں، اپنے موبائل فون سے واٹس ایپ ڈیلیٹ کریں اور دوبارہ انسٹال کریں۔ ساتھ ہی اپنے دوستوں اور خاندان کو کسی اور نمبر سے اطلاع دیں کہ اگر آپ کے نام سے کوئی مشکوک پیغام آئے تو اس پر ہرگز یقین نہ کریں۔ اپنا وہی موبائل نمبر درج کریں جو واٹس ایپ پر رجسٹرڈ تھا۔ واٹس ایپ آپ کو ایس ایم ایس یا کال کے ذریعے 6 ہندسوں کا تصدیقی کوڈ بھیجے گا، یہ کوڈ درج کریں۔ زیادہ تر کیسز میں اسی مرحلے پر ہیکر کی رسائی ختم ہو جاتی ہے، کیونکہ واٹس ایپ ایک وقت میں صرف ایک ڈیوائس کو اجازت دیتا ہے۔ اگر تصدیقی کوڈ نہ آ رہا ہو یا پن لگا دیا گیا ہو، اگر ہیکر نے آپ کے اکاؤنٹ پر 2-step ویریفیکیشن پن لگا دیا ہے اور آپ لاگ ان نہیں ہو پا رہے، واٹس ایپ آپ کو آپشن دیتا ہے 7 دن بعد دوبارہ کوشش کریں۔ 7 دن بعد واٹس ایپ آپ کو بغیر پن کے لاگ ان کرنے کی اجازت دیتا ہے، لیکن صرف اسی نمبر پر۔ اس دوران یہ باتیں لازمی یاد رکھیں: سم کارڈ اپنے پاس اور فال رکھیں، نمبر بند یا سسپینڈ نہ ہونے دیں، واٹس ایپ بار بار انسٹال نہ کریں، ای میل کے بغیر اکاؤنٹ فال۔ اگر آپ نے ای میل ایڈریس شامل نہیں کیا اور پن بھی یاد نہیں، واٹس ایپ پھر بھی 7 دن بعد آپ کا اکاؤنٹ فال کر دیتا ہے، بشرطیے کہ سم کارڈ آپ کے پاس ہو۔ سم کارڈ سب سے اہم ہے۔ اضافی طور پر آپ اپنے نمبر اور مسئلے کی تفصیل کے ساتھ واٹس ایپ سپورٹ کو ای میل بھی کر سکتے ہیں، رابطوں کو فوری اطلاع دیں۔ اکاؤنٹ بحال ہوتے ہی اپنے تمام رابطوں کو پیغام بھیجیں: میرا واٹس ایپ ہیک ہو گیا تھا، براہ کرم پچھلے کسی بھی پیغام یا درخواست کو نظر انداز کریں، اس سے آپ کے دوست اور خاندان مزید نقصان سے بچ سکتے ہیں۔ اب دیکھتے ہیں مستقبل میں ہیک ہونے سے خود کو کیسے بچایا جا سکتا ہے۔ 2-step ویریفیکیشن لازمی فالو کریں۔ سیٹنگز، اکاؤنٹ، 2-step ویریفیکیشن، یہاں ایک 6 ہندسوں کا پن سیٹ کریں جو صرف آپ کو یاد ہو۔ ای میل ایڈریس ضرور شامل کریں، ای میل شامل کرنے سے پن دوبارہ سیٹ ہو سکتا ہے، اکاؤنٹ تیزی سے فعال ہو جاتا ہے، ہیکنگ کے امکانات کم ہو جاتے ہیں۔ تصدیقی کوڈ کبھی کسی کے ساتھ شیئر نہ کریں، چاہے پیغام دوست کا ہو یا کسی ادارے کے نام سے ہو۔ کوڈ شیئر کرنا سیدھا اکاؤنٹ ہیک ہونے کے برابر ہے۔ جعلی لنکس اور آفر سے بچیں۔ مفت انٹرنیٹ، انعامات، سرکاری یا بینک کے جعلی پیغامات سے ہوشیار رہیں، ایسے لنکس پر کلک نہ کریں۔ واٹس ایپ لنک ڈیوائسز چیک کریں۔ سیٹنگز، لنک ڈیوائسز، اگر کوئی نامعلوم ڈیوائس نظر آئے تو فوراً لاگ آؤٹ کریں۔ فون لاک اور بایو میٹرک استعمال کریں، اگر فون محفوظ نہیں ہوگا تو واٹس ایپ بھی محفوظ نہیں رہے گا۔ پن، فنگر پرنٹ یا فیس لاک ضرور فالو کریں۔ یاد رکھیں، واٹس ایپ ہیکنگ کوئی تکنیکی جادو نہیں، بلکہ زیادہ تر انسانی غلطی کی وجہ سے ہوتی ہے۔ تھوڑی سی آگاہی اور احتیاط سے آپ خود کو محفوظ رکھ سکتے ہیں، اپنے گھر والوں کو بچا سکتے ہیں اور اپنے دوستوں کو نقصان سے بچا سکتے ہیں۔
4: یہ مفاد عامہ کا پیغام آپ تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔
8: Back to back. Only music, no RJ talk.
9: Only music, no RJ talk.
8: This is FM.

0: ಹೆಂಗೆಲ್ಲ ಕರೆ ಆ ಜಾಯ್ತು ಬ್ಯೂಟಿಫುಲ್ ಟ್ರ್ಯಾಕ್ ಫಾಖರ್ ಕಾ ಗಾನಾ और आई होप कि आपको आया होएगा पसंद मैसेजेस आपके आना शुरू हो चुके हैं और सबसे पहले फीता काटा है हाय लजी उमर बाब ने कह रही है नदीम उमर बाब सलाम सुनने वालों को सलाम मैंने अमीन को भी सलाम और नदीम मैं खूब खूबस और शुमा खूबी आमीन खूबास्ती जी मैं भी खूबास और सलाम मालूम कब से वेट कर रहे हैं वाला आपको हमेशा सलामत रखे आमीन सुम आमीन और जनाब समी भी आ गए आ जाए है अल्लाह करे आ जाए तू सही कह रहे हैं अस्सलाम वालेकुम नदीम भाई कैसे हैं आप सलाम टू ऑल लिसनर समी किथे गायब है भाई अभी इतनी भी बातें नहीं की अगर भाई ऐसे आके बता दिया करो शो में नदीम भाई मैं सुन रहा हूँ लेकिन साथ साथ किसी और को भी सुन रहा हूँ यानी के समझ रहे हैं ना वाह अरे वाह भाई हमारी मुश्क भी आ गई है और कह रही है अस्सलाम वालेकुम सर और अस्सलाम वालेकुम डेशिंग क्या हाल है मैं नहीं आई तो आपने सुकून का सांस लिया होगा अरे नहीं हमने आपको बहुत मिस किया मगर आ गई बर्दाश्त करें अरे हम बर्दाश्त नहीं करेंगे सब आपको याद कर रहे हैं बर्दाश्त की कोई बात नहीं और अगर मैं फाखिर मुझे बुला रहे हैं ना आ गई मैं फाखिर मुझे बुला रहे हम बुला रहे हैं आपकी तबीयत ठीक है अल्हम्दुलिल्लाह आपकी तबीयत कैसी है और आप कहाँ गायब थी पहले ये बताइए नौरीन तौसीफ मेरी प्यारी सी बहना कह रही है अस्सलाम वालेकुम नदीम भाई आप कैसे हैं सारा खुश रहें आबाद रहें आमीन या रब्बुल आलमीन नाश्ता रेडी है चने दा हल चने और हलवा पूरी आ जाएं कर ले वरना ठंडा हो जाएगा हाय हाय हाय अच्छा चने जो हैं वो स्पेशली पंजाब में जो पाए जाते हैं वो कराची में नहीं पाए जाते और चनों की इतनी वैरायटी है कि बस मैं आपको बता नहीं सकता वो भाई चिक्कड़ छोले ये आपने सुना होगा चिक्कड़ छोले पंजाबी का वर्ड है और मैं आपको उसको उर्दू में ट्रांसलेट करके बताता हूँ कीचड़ होता है ना कीचड़ तो कीचड़ से उसका नाम दिया है कीचड़ छोले और क्या मजे के होते हैं यार वाह वाह वाह वाह मैंने खाए हुए हैं उसके अलावा भी वैरायटी बेतहाशा चनों की छोलों की जो कि कराची अच्छा टेस्ट भी उनका बहुत डिफरेंट होता है रेसिपी ज़ाहिर है डिफरेंट होगी तो कराची में लाहौरी चने के नाम से बहुत सारे लोगों ने ये काम शुरू किए हैं कराची में बस एक ही जगह है मोल्डन मार्केट के पास वहाँ के चने बड़े मशहूर हैं वरना मिलते नहीं हैं आप तो आप लोगों को अगर कोई ऐसी जगह पता हो तो जरूर शेयर करें ताकि इस्तेफादा हासिल किया जा सके कि जहाँ पर चने बड़े मजेदार किस्म के मिलते हों और बहुत पॉपुलर हों और लाहौरी टेस्ट हो तो मैंने सही कहा है या गलत कहा है भाई नाश्ते के हवाले से नाश्ते में भी वो खाए जाते हैं नालो नाल भाई दोपहर में भी खाए जाते हैं अबे भाई वहां पर ठेला जो लगाते हैं चनों का बहुत जगह पर मिलेंगे आप और शाम वो खत्म खाने पीने में भाई हमारे पंजाब वाले ना ओके टेक फातिमा नूर भी आ गई हैं अस्सलाम वालेकुम कह रही हैं वालेकुम अस्सलाम फातिमा नूर जीती रहे मुस्कुराती रहे हबीबी और हमारे अलीमुद्दीन यूसुफ जई साहब कह रहे हैं वाजिब अल एहतराम मोहतरम नदीम अख्तर भाई साहब अस्सलाम वालेकुम प्लीज गुलकार नूर जहान या मेहंदी हसन की आवाज में कुछ सॉन्ग सुना दीजिए आगे इन नवाजिश कभी उम्मीद रखता हूँ कि आप मुझ बंदाए खाकसार को मायूस नहीं करेंगे एडवांस में शुक्रिया खिदाबुल लाला नसीम कुरैशी इमरान रियाज समी शेख अयूब अफरीदी और आपके वाजिब अल एहतराम वालिद मोहतरम की खिदमत अकदस में मेरा अकीदत भरा सलाम पेश कीजिएगा हर लम्हा दुआ को नेक ख्वाहिशात के साथ अलीमुद्दीन यूसुफ जई साहब एफ बी एरिया कराची से भाई आपके मैसेज के जवाब में हम चर्चा करेंगे मगर इस ब्रेक के बाद
1: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय आज ही हायर मिनी एलईडी टीवी लाइन और स्टेडियम का माहौल घर में बनाएं
2: एंड एमसीबी बैंक for life.
1: And
3: hire ka naya no frost IoT refrigerator, twin inverter technology, jisse mile maximum cooling aur energy saving. No frost, no worries.
4: کسی بھی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت.
5: کسی بھی شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگائیں.
6: جی ہاں, مجھے بھی لوگ موٹی کہتے ہیں, مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں.
5: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں. سامنے والے پر کیا گزری ہمیں سے کیا.
6: موٹاپا ایک بیماری ہے, صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی. اپنا بی ایم آئی چیک کروائیں,
4: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں, ویٹ سے آگے کا سوچیں.
7: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
0: ویلکم بیک آئیں گے جناب, اور علیم الدین صاحب, نور جہان, مہندی حسن صاحب کے گانے آپ کو پتا ہے منگل والے دن چلتے ہیں, تو پہلے سے مشہور ہونے کی ضرورت نہیں ہے. آپ کو ایسے گانے کی فرمائش کریں, یعنی کہ سمجھ رہے ہیں نا آپ, آپ کو تو اب پتا ہے, آپ تو ہمارے ریگولر لسنر ہیں, یعنی کہ سمجھ رہے ہیں نا. مشک کہتی ہے ڈیشنگ دیر کیوں ہوئی آنے میں. بھائی ہوتا ہے اس طرح, آپ کو پتا ہی ہے کہ ویسے تو ایک سے تین کا میرا آپ کا وقت ہے, لیکن کیونکہ بیچ میں نماز کا اذان کا وقت آ جاتا ہے تو اس کی ایک بریک آتی ہے, چھوٹی سی مراد یہ کہ پھر میں تھوڑا لیٹ ہو جاتا ہوں. مجھے آپ کیوں کہہ رہے ہیں نہ تکلف, میں نہیں بولتی کٹھی. مجھے آپ کیوں کہہ رہے ہیں اینا تکلف. میں نے تکلف کہاں کہا, میں نے تو کہا کہ شو میں سے کہاں غائب تھی تم. اے بھائی مشکل ہے, اس طرح تو ہوتا ہے اس طرح کے کاموں میں. سمیع صاحب کیا کہہ رہے ہیں. اچھا بھائی ایک گانے کی تو فرمائش آ گئی, اور کہہ رہے میں انتظار کر رہا ہوں. اور چکڑ بولتے ہیں پنجابی میں, تو بھائی وہی تو کہہ رہا تھا چکڑ چھولے. تو چکڑ چھولے جو ہیں ان کی بات ہی کیا ہے. آئی ایم ویٹنگ ندیم بھائی. اچھا چکڑ چھولے کے حوالے سے, یعنی کہ کیچڑ چھولے, اردو میں بھی بتا دینا آپ لوگوں کو سمجھ میں آئے. اس کی ایک اور بھی لوازمات بڑے ساتھ ہوتے ہیں اس کے, ٹھیک ہے. آپ چنے خریدنے جائیں گے, اس کے ساتھ آپ کو دو ایک چٹنی ملے گی, رائتا ہوتا ہے, مرچیں کاٹ کر الگ سے دی جاتی ہیں, ہری مرچ, پیاز الگ سے کاٹ کے دیے جاتے ہیں, لیمو الگ سے دیا جاتا ہے. ارے بھائی میں نے بولا اتنے لوازمات, اور سستا, انتہائی سستا بھی. تو بھائی آپ لوگوں سے یہ کہا جا رہا ہے کہ کراچی میں کہیں بہت اچھے چنے جو لاہوری سٹائل کے ہوں وہ مل رہے ہوں, اور آپ نے کھائے ہوں, آپ نے بولا مزہ آ گیا بھائی, تو آپ وہ جگہ کو ضرور شیئر کیجئے تاکہ استفادہ حاصل کیا جا سکے اور لوگ اس سے فائدہ اٹھائیں اور وہاں جائیں, اس کی بھی بیچارے کی سیل بڑھے گی, ہے نا. اور ناشتہ زیادہ تر اسی کا کیا جاتا ہے لاہور میں, پنجاب سائڈ پر. اور آج تو ہماری نورین بہنا جو ہیں وہ بھی یہی کھا رہی ہیں, وہ تو حلوہ پوری کے ساتھ چنے کھا رہی ہیں نا. اور ہمارا غیاث ملتان سے آ گیا سائی, کہہ رہے السلام علیکم آپ کو اور آپ کی پوری ٹیم کو سائی, اور سب سننے والوں کو. ارے غیاث بھائی کیسے ہیں آپ, ملتان کا موسم کیسا ہے؟ پنجاب کا موسم سنا ہے چینج ہوا ہے, کافی چینج ہوا ہے. اس کی وجہ یہ ہے کہ وہاں پر بارشیں ہوئی ہیں, اور دعا ہے کہ بھائی باران رحمت کراچی میں بھی ہو. ویسے پریڈکشن تو کی ہوئی ہے, بادل آتے ہیں اور ہنستے ہوئے چلے جاتے ہیں, ہم برسیں گے نہیں, ہم خوش ہو جاتے ہیں. تو غیاس بھائی تسی سناؤ, چکڑ چھولے کھادے تسی کدی؟ یہ بھی مینو دسو. ندیم بھائی بھوک لگ رہی ہے, اور آپ کھانے پینے کی بات کر رہے ہیں تو بھائی ہوں گی نا, ہونا چاہیے بھی, ہے کہ نہیں. تو سونے ہو, چنوں کی ورائٹی کے حوالے سے, کھانے پینے کے حوالے سے بات ہو رہی ہے. اچھا وہاں پر ایک اور ناشتہ بڑا مشہور, نہاری بھی صبح صبح کھائی جاتی ہے. بھائی صبح 6 بجے سے نہاری بکھ رہی ہوتی ہے, اور ویسے یہ ڈش بھی نہار منہ کھانے والی ہے. ویسے پانی میرے منہ میں بھی آ رہا ہے. سمی نے بتایا پائے اور نان, پائے سے مراد یہ بونگ, وہ بڑا زبردست ناشتہ ہوتا ہے, اور اس کا بھی اپنا ایک مزہ ہے. اور جناب سلام، کیسے ہیں والد صاحب، چاچی سنجو اور تمام سننے والوں کو سلام کا ہے. ہماری پیاری سے بہنا زرین نور کا میسج آ گیا ہے کہ آپ بات ہے تو اڈی اور عمر رباب کے ہیں ندیم. کیا کھا کے دیکھا پٹھورے، لاہور کے پٹھورے بھی ہم نے کھائے ہیں. وہ کہہ رہی ہیں رنگ روڈ لاہور سے. ہاں پٹھورے پتہ کیا ہوتے ہیں؟ کسی کو پتہ ہے پٹھورے کیا ہوتے ہیں؟ میں آپ کو یہ بھی ایکسپلین کر کے بتاؤں گا پٹھورے کون سی ڈش ہے. اچھا جناب، اس طرح تو ہوتا ہے اس طرح کے کاموں میں، مجھے ایسے کام نہیں کرنے، کام چور ہوں. سنڈے کو تو بالکل ہی کام نہیں کرتی. ارے مشک، یہ عمر ہی ایسی کر لو ایسی جنی کرنی ہے، یعنی کہ سمجھ رہی ہے نا آپ. چلے جی، اسی بات پر آپ کو لے کے چلتے ہیں ایک بہت ہی پیارے سے ٹریک کی جانب. لو پھڑو

0: It's 7:15 p.m. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
1: HBL Freedom Account ke saath muft IBFT, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath. HBL Freedom Account, jahan khwab wahan HBL.
2: Cool King. बॉस की डिमांड्स ने कर दिया दिमाग का सिस्टम हैंग.
3: लगाओ कूल किंग हेयर ऑयल और कूल हो जाओ. कूल किंग हेयर ऑयल, जैसे चलता फिरता एसी.
4: हायर का नया नो फ्रॉस्ट आईओटी रेफ्रिजरेटर, जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन. ट्विन इन्वर्टर टेक्नोलॉजी, जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग. नो फ्रॉस्ट, नो वरीज.
1: HBL Freedom Account ke saath muft IBFT, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath. HBL Freedom Account, jahan khwab wahan HBL.
4: Higher No Frost IoT Refrigerator. Iski IoT technology food expiry notification ke saath saath aapko de mobile app se complete control. No frost, no worries.
5: خالص اجزاء بھروسے مند شفا شعبے سنگل ریمیڈیز قدرت کے بہترین اجزاء سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جنرل ہومیو اور شعبے سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ
6: اب ملیں گے تمام نیٹورک کے لوڈز اور پیکجز ایک ایپ پر ابھی جیز کیش ڈاؤن لوڈ کرو پاؤ انسٹنٹ لوڈ ایکسکلوسیو آفرز اور ڈسکاؤنٹڈ پیکجز وہ بھی بنا کسی ریٹیلر کے آسان اور انسٹنٹ پیکج ایکٹیویشنز کے لیے جیز کیش ہے نا
0: دس پروگرام

0: It's 7:45 p.m. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja. HBL Freedom Account ke saath apne khwabon aur business ko de azadi ki udaan. Muft IBFT, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath account khole digitally ya visit kare apni kareebi HBL branch. HBL Freedom Account. Jahan khwab, wahan HBL.
1: Hire ka naya no frost IoT refrigerator jiska multi airflow system de balanced cooling har compartment mein aur rakhe aapke refrigerator ko clean. Twin inverter technology jisse mile maximum cooling aur energy saving. No frost, no worries.
2: Cool King.
3: Bijli ka bill dekha, aankhon ne double check kiya, phir bhi shock same. Isi baat, lekin BP high.
4: Lagao Cool King Hair Oil aur cool ho jao. Cool King Hair Oil, jaise chalta phirta AC.
5: Apple, Samsung and Nothing phones on easy installments. You heard that right. Postpay by Jazz Handset Installment Program ke saath aaj hi apna naya premium 5G handset hasil kare. Aur payment 12 mahino ke aasan installments mein. Visit your nearest Jazz Experience Center today and get your latest smartphone. Let go with Postpay by Jazz.
1: Hire No Frost IoT Refrigerator. Iski IoT technology food expiry notification ke saath aapko de mobile app se complete control. No frost, no worries.
0: HBL Freedom Account ke saath Muft IBFT, Muft Checkbook, Muft Online Banking aur behtareen mobile app ki sahulat ke saath HBL Freedom Account. Jahan khwab, wahan HBL.
6: अब तमाम सरकारी इदारों की पेमेंट्स जैस कैश ऐप से आसानी होंगी, जैसे FPR टैक्स, ट्रैफिक चालान, पासपोर्ट फी, गाड़ियों के टोकन टैक्स या नादरा फी, घर बैठे जैस कैश से, तो ना कोई दफ्तरों के चक्कर और ना कोई टाइम का ज़िया, क्योंकि तमाम सरकारी इदारों की पेमेंट्स के लिए जैस कैश है ना।
7: 100 FM.
8: अब मिलेंगे तमाम नेटवर्क के लोड्स और पैकेजेस एक ऐप पर। अभी जैस कैश डाउनलोड करो, पाओ इंस्टेंट लोड, एक्सक्लूसिव ऑफर्स और डिस्काउंटेड पैकेजेस, वो भी बिना किसी रिटेलर के। आसान और इंस्टेंट पैकेज एक्टिवेशंस के लिए जैस कैश है ना।
0: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
9: तूफान है, हर जीत की पहचान है।
10: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी। मजहबी, फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी, दहशतगर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना, इलेक्ट्रॉनिक जालसाजी, स्पैमिंग, धोखादेही, बशमूल आइडेंटिटी थेफ्ट, चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत, मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबिता करना, मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है। इस तरह की खिलाफ वर्जियाँ पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कानून के तहत कानूनी नतायज की मुतहम्मिल हैं। अगर आप इस बारे में कोई सवाल करना, इस सिलसिले में मदद तलब करना, किसी वाकये की इत्तला देना या इन कानून की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं, तो बराहे करम हमारी हेल्पलाइन पर कॉल करें।
11: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया। बच्चों का ऑनलाइन तहफ्फुज आपकी जिम्मेदारी है। अपने बच्चों को ऑनलाइन राब्तों का महफूज तरीका इस्तेमाल सिखाएं। इंटरनेट के जरिए खेलों, तफरी और तालीमी सरगर्मियों में शामिल होने के फवायद जरूर हैं, लेकिन इसमें नामुनासिब मवाद, साइबर बुलिंग और दीगर ऑनलाइन नुकसान जैसे मुमकिन खतरात भी मौजूद हैं। वालिदैन और असातिज़ा की जानिब से बच्चों की निगरानी और रहनुमाई न होने की सूरत में बच्चे बासानी मनफी सरगर्मियों का शिकार हो सकते हैं। वालिदैन को अपने बच्चों की ऑनलाइन सरगर्मियों के हवाले से आगाह और होशियार रहने की जरूरत है। बच्चों को नुकसानदेह मवाद जैसे नफरत अंगेज तकरीर, गुस्ताखाना और फहाश मवाद वगैरह अपलोड और शेयर करने के कानूनी नतायज के हवाले से भी शऊर और आगाही इंतहाई अहमियत की हामिल है। पीटीए की वेबसाइट पर पेरेंटल कंट्रोल सॉफ्टवेयर की एक फहरिस्त दस्तियाब है, ताकि वालदैन अपने बच्चों की ऑनलाइन सरगर्मियों की निगरानी करते हुए उन्हें ऑनलाइन नुकसान से महफूज रखें। www.pta.gov.pk। मुफाद आमा के लिए ये पैगाम FM 100 اور حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
7: ڈینگی ایک خطرناک بیماری ہے جو مچھر کے کاٹنے سے پھیلتی ہے۔ صبح سورج نکلنے کے بعد اور شام سورج غروب ہونے سے پہلے یہ مچھر آپ کو کاٹ سکتا ہے۔ اگر آپ کو اچانک تیز بخار، شدید سر درد، جسم اور جوڑوں میں درد، متلی یا کمزوری محسوس ہو تو فوراً ڈاکٹر سے رجوع کریں۔ ڈینگی کا مچھر صاف پانی میں پیدا ہوتا ہے، اس لیے گھر اور ارد گرد کہیں بھی پانی جمع نہ ہونے دیں۔ پانی کی ٹینکیوں کو ڈھانپ کر رکھیں، گملوں اور کولر کا پانی باقاعدگی سے تبدیل کریں، لمبی آستین والے کپڑے پہنیں، مچھر مار اسپرے اور مچھر دانی کا استعمال کریں۔ یاد رکھیں، احتیاط ہی ڈینگی سے بچاؤ کا بہترین طریقہ ہے۔ ڈینگی سے بچاؤ، آپ کی احتیاط، آپ کی حفاظت۔
11: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
12: کسی بھی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت۔
13: کسی بھی شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگائیں۔
12: مجھے پتا ہے کہ میرا وزن زیادہ ہے، لیکن اس کا مطلب یہ نہیں کہ میں واک نہیں کرتا۔
14: جی ہاں، مجھے بھی لوگ موٹی کہتے ہیں، مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں۔
15: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں۔ سامنے والے پر کیا گزری ہمیں سے کیا۔
12: میں اوبیسٹی کا شکار ہوں، صرف واک سے یہ کم ہوگی۔
14: موٹاپا ایک بیماری ہے، صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی۔
15: صرف باتیں بنانے سے ہم اس کا مقابلہ نہیں کر سکتے۔
14: ابھی اسی وقت اپنا بی ایم آئی چیک کروائیے،
12: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں
15: اور اس وزن کی اصل حقیقت کو سمجھیں۔
12: آئیے ویٹ سے آگے کا سوچیں۔
11: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
16: ای میل ہر ادارے کے لیے ایک انتہائی اہم ذرائع ابلاغ ہے، لیکن صرف ایک غلط کلک پورے نیٹ ورک کو خطرے میں ڈال سکتا ہے۔ سائبر مجرموں کی جانب سے حکومتی اور نجی شعبے کے ملازمین کو مسلسل فشنگ ای میلز بھیجے جا رہے ہیں۔ ان کا کیا مقصد ہے؟ آپ کی لاگ ان تفصیلات چوری کرنا، سسٹمز کو رینسم ویئر سے متاثر کرنا، یا غیر مجاز رسائی۔ محفوظ رہنے کے لیے ہمیشہ یہ بہترین طریقے اپنائیں۔ ہمیشہ بھیجنے والے کی شناخت چیک کریں، خصوصاً ایڈریس۔ ہمیشہ اٹیچمنٹ کی فائل ایکسٹینشن چیک کریں۔ pta.txt محفوظ ہے، لیکن pta.txt.exe نقصان دہ ثابت ہو سکتی ہے۔ اٹیچمنٹ کھولنے سے پہلے ضرور اسکین کریں۔ ای میل استعمال کرنے کے بعد ہمیشہ لاگ آؤٹ یا سائن آؤٹ کریں۔ ان خطرناک آدتوں سے ہمیشہ بچیں۔ سرکاری ای میل کو ذاتی یا غیر سرکاری کاموں کے لیے استعمال نہ کریں۔ کسی بھی لنک پر کلک کرنے سے پہلے اصل یو آر ایل ضرور چیک کریں۔ کلک کرنے سے پہلے ایک بار ضرور دیکھیں۔ اپنا ای میل پاسورڈ کسی کے ساتھ ہرگز شیئر نہ کریں۔ پاسورڈ، او ٹی پی یا حساس معلومات ای میل کے ذریعے کبھی بھی نہ بھیجیں۔ ہیکرز اکثر فوری کاروائی، دھمکی، لالچ یا جھوٹے وارننگ سائنز ضرور دیتے ہیں تاکہ آپ گھبرا کر فوراً کلک کر دیں۔ اگر کوئی ای میل بہت زیادہ ضروری، بہت زیادہ پرکشش اور غیر معمولی طور پر مشکوک لگے تو ایک بار ضرور رک جائیں اور اس کی تصدیق کریں۔ فشنگ ای میل سے کیسے بچیں؟ اپنے آپ کو اور اپنے ادارے کو محفوظ رکھنے کے لیے دھمکی آمیز یا جذباتی زبان والی ای میل سے محتاط رہیں۔ نامعلوم یا شارٹ لنکس پر ہرگز کلک نہ کریں۔ بھیجنے والے کا مکمل ای میل ایڈریس ضرور چیک کریں۔ اٹیچمنٹ سے خاص طور پر محتاط رہیں، خصوصاً exe.bat.vbs.msi اور دیگر ایگزیکیوٹیبل فائل سے لوگو اور گرافکس آسانی سے جعلی بنائے جا سکتے ہیں۔ ان پر اندھا اعتماد نہ کریں۔ کسی بھی مشکوک ای میل کی فوراً اپنے ادارے کی آئی ٹی ٹیم کو اطلاع کریں۔ آپ کی ہوشیاری ہی پہلی دفاعی لائن ہے۔ ہوشیار رہیں، محفوظ رہیں۔ یہ پیغام پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔ ڈیجیٹل دنیا میں محفوظ قدم، پی ٹی اے۔
17: یہ مفاد عامہ کا پیغام اب تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔
18: facebook.com/fm247365